परले भरा एक शब्द जोदड़िया नाल लिबड़े आया एक वाक बेनतियां दे प्रवाह जारी करदा होया एक बचन पर समय अपनी हालत प्रभु दे अगों प्रगट करन वाला ए महान शब्द धन गुरु अर्जन देव जी महाराज दा। अब कहने हे प्रभु तू मेरी उंगल पकड़ क्यों मैं चल नहीं सकदा क्यों नहीं चल सकदे हे प्रभु मैं वो बच्चा जिसने आज ही चलना सीखे और जिस बच्चे ने आज चलना सीखे है वो लंबी लंबी नहीं कर सकता। एक कदम चलेगा दो कदम चलेगा तीसरे से डिगेगा लाजमी डिगेगा। लेकिन इतनी गल भी स्पष्ट है जिस दिन बच्चा एक कदम पुटदा है मां नु खुशी हो जाती है बच्चे नु चलना आ गया है प्यो प्रसन्न हो जाता है बच्चे ने पैर पुटे ने खुशी नाल मां बाप फुले नहीं समांदे। जद किसी धार्मन मनुख दी सुरत ध्यान प्रभु दे मार्ग ते चल पैंदा है चलो एक कदम ही सही चलिया ते है एक कदम चल चलना एक कदम दा पुटना बड़ी वड्डी करामात है बड़ी वड्डी बख्शिश है। भाई साहब भाई गुरदास जी फरमान करदे ने चरण सरन गुर एक पैंडा जाहे चल सतगुरु कोट पैंडा आगे होए लेता है। तू एक कदम चलते सही वाट लखां को दी है चिंता न कर कदम एक दी ही चिंता होनी चाहिए। अगर एक कदम किसी बच्चे ने पुटे है तो गल स्पष्ट हो गई चलन दी जांच आ गई ये चल पे। जिस दिन ये बच्चा तीन चार साल दा हो जाए ते पैर ना पुटे चले ना मां नू चिंता हो जाती है पिता नू पीड़ा हो जाती है ले जांदे डॉक्टर कोलों हो गया तीन साल दा हो गया चार साल दा पैर नहीं पुटदा तीन चार वरियां दा हो गया अजेश दी जबान चो मां शब्द नहीं निकलिया। कहंदे ने मां अखर सब तो पहले बच्चे दी जबान चो निकलता है मम्मा अखर पहले निकलता है मां मां ये पहला करण लग पैंदा है। मां शुरुआत है और अखीर देच इस जबान चो अगर निकले वाहे गुरु वाहे गुरु वाहे गुरु मां दा प्रत्यक्ष रूप प्रगट होया मां मां मां दे छपे होया परमात्मा दा रूप वाहे गुरु वाहे गुरु वाहे गुरु। अगर ये नहीं प्रगट होया तो बच्चा जे बच्चा रह गया है बुजुर्ग नहीं होया। मां कहना आया है वाहेगुरु कहना नहीं आया। जे मां निकले है अजे शरीरक जो मां सी उसका नां ते निकल आया एदी जबान चो पावे मां ने नहीं आखिया मैं मां तेरी लेकिन निकलिया प्रकृति इसके मुंह कढ़वांदी है। चाहे किसी की भाषा इंग्लिश होवे परशियन होवे अरबियन होवे चाहे कोई हिंदी बोलता है सिंधी बोलता है पंजाबी बोलता है दुनिया के तमाम बच्चों की जबान चो जो पहला अक्षर प्रगट आंदा है मम्मा ही आंदा है मां मां मां। और जो जिंदगी का अंत होवे ते आखरी आखरी अक्षर ए होवे वाहे गुरु वाहे गुरु वाहे गुरु जीवन यात्रा सफल हो गई जगत ते आया सफल हो गया मां ते निकलिया और हर पीड़ा दे समय भी निकलिया हाय मां और मौत दे समय भी निकलिया हाय मां ते बच्चा बच्चा रह गया अगे नहीं जा सके। तो धन गुरु अर्जन देव जी महाराज फरमान कर देने हे प्रभु मैं बोलन दी जांच नहीं आई तेरे बोल मैं सुन सका
میرے کول کن بھی کوئی نہیں، میں اپنی آواز تیرے کنا تک پہنچا سکاں، میری زبان نو اجے بولن دی جاچ نہیں آئی، تیرے رستے تے میں چل سکاں او پیر میں کتھوں لیا، ہے گے نے منک کول پیر، ایک کلب تھیٹراں دے مارگ تے چل دے نے، بازار دے مارگ تے چل دے نے، سنسار دے مارگ تے چل دے نے، کدی کدائیں کوئی قدم جو پرمارت دے مارگ تے چلن۔ ستگر کہندے میرے کول وہ ہاتھ بھی کوئی نہیں جو تیرا دامن پکڑ سکن، ہاتھ ہیں منک کول، کدی پتراں دا دامن پکڑیا، کدی پتنی دا، کدی پتی دا، کدی ماں دا، کدی پتا دا، کدی متراں دا دامن پکڑیا، کدی پراماں دا دامن پکڑیا، کدی پین دا دامن پکڑیا، کدی پڑوسیاں دا، ہے پربھو تیرا دامن پکڑ سکاں اجے میرے ہتھاں دے چو سکت نہیں آئی، اجے میرے ہتھاں دے چو پکڑ نہیں آئی۔ ہوندا تے ہے ہتھاں دے چ کوئی نہ کوئی دامن، ہر ایک دے ہتھاں چ ہوندا ہے، کسے دے ہتھے چ دامن ہے، کسے دے ہتھے چ پتا دا دامن ہے، اس دامن